विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर सलिम वाग्लेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको 22% जनसङ्ख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसाङ्ख्यिक आँकडा जोड्दा 60% जनसङ्ख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरिबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: Sears Out Gifts. Washing machine ma 6 kg Ariel Magic. Dishwasher ma washing tablets. Air conditioner ma installation. Ra free standing oven ma pressure cooker. Nagrikta matra bhai pukcha. Sahaj EMI marfat kharid garna sakincha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व घटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष्पशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उजाड बन्दी गएको छ। विक्रम सम्म 2067 अघिसम्म गहुँ मकै धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबालीको अवस्था दयालाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि सुरु भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घर धुरी रहेको यो गाउँका अधिकांश परिवार बसाई सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
3: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
3: अब शेयर बजार आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्योलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
2: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढा र भारतको पिथौरागढ जिल्ला अन्तर्गत दार्चुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: ड्रामा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेको बताइएको छ।
5: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 फाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर, आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
4: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट चिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, कडाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने विप्रेषणले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
5: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानीमा करको दर 15-20% कायम गरिएको छ। त्यस्तै बीमा अभिकर्ता सेवालाई मूल्य अभिवृद्धि कर नलाग्ने सूचीमा समावेश गर्नुका साथै यसअघिको आमदानीमा लाग्ने आयकर, मूल्य अभिवृद्धि कर, ब्याज, शुल्क, जरिमाना तथा विवरण समेत बुझाउन नपर्ने गरी छुट प्रदान गर्ने गरी बीमा अभिकर्ता तथा जीवन बीमा कम्पनीलाई राहत प्रदान गरिएको छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM XA1.9
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस अपिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोटाट कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: विजय टाङ्चे
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
6: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 17 गते आइतबार, मे 31 तारिक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतको कुशीनगरबाट 453 नेपालीको उद्धार। कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिवाना शुल्क मिना। निजामती सेवामा महिला सहभागिता 30%।
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाएपछि सरकारवाला तरङ्गित। दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा। 12 अर्बको लगानीमा बुद्धपथ परियोजना सुरु।
0: बझाङका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त। इन्धनमा अबदेखि एकीकृत हरित कर। चैते धान लगाएका किसानलाई गबारो किराको चिन्ता।
1: इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनिर्णित। तीव्र आक्रमणका बीचमा लेबनानमा उद्धार कार्य प्रभावित। 7 दिनमा 15 बालबालिकाको मृत्यु। जापानमा जनसङ्ख्या निरन्तर घट्दो क्रममा।
0: र साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल अनि श्रीलङ्का खेल्दै। 20 एसियन क्रिकेट छनौटमा चीनलाई हराएसँगै नेपाली महिला टोली एसियाली खेलकुदमा छनौट। आइपिएल फाइनलमा आरसीबी र गुजरात भेट्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा भारतको कुशीनगरबाट 400 भन्दा बढी नेपालीको उद्धार गरिएको प्रसङ्ग।
1: सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानुनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उद्धार प्रदेश उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इन्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 जनाको उद्धार गरेको जनाएको छ। उद्धारका भएका 115 महिला, 338 पुरुष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरुष गरी 434 जनालाई आवश्यक प्रक्रिया पुरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरुष गरी 19 जना प्रहरीको नियन्त्रण। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 देखि 55 वर्षका छन्। यसबारे रूपन्देही प्रहरले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ। कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाएको र घर परिवारमा फोन गरेर फिरौती रकम समेत माग्ने गरेको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा 4 दिनको अपरेसनपछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनु भयो। चिन जानकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताउनु भएको छ। 25,000 भारूसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना बस्न अलग्गै शुल्क समेत लिए। त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी क्रममा नेपालीहरू परेको उहाँले बताउनु भयो। त्यसरी बोलाइएका नेपालीलाई भने जस्तो काम र खाने बस्ने सुविधा समेत नदिने गरेको खुलेको छ।
0: यसैबीच विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोबास गरिरहेका 602 जना नेपाली नागरिकको भिसा शुल्क मिनाह भएको छ। नेपाली दूतावास बैङ्ककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिसा मिनाह भएको हो। नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि भएपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक हप्ताभित्रै अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ। भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनहा गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। हालसम्म संकलित विवरण अनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति तयार अनुपत्ति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनहा गरेको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भन्नुभयो, कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट पनि दूतावासले भनिसकेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो या होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ।
1: कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ। तर चालु वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालु आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षा पहुँच बढाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमुनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गरिसकेको छैन। कोशी प्रदेशको झापा मोरङ सुनसरी जिल्लामा विपन्न दलित समुदाय दलित मुसहर समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँका मुसहर समुदायको आर्थिकमा मात्र होइन शैक्षिक अवस्था पनि अत्यन्तै कमजोर देखिएको छ। त्यसैले प्रदेश सरकारले मुसहर समुदायका बालबालिकालाई शिक्षामा अग्रसर बल गराउन नमुना कार्यक्रमका रूपमा सक्षम छोरी कार्यक्रम घोषणा गरेको थियो।
0: कोशीका छोरीहरूको प्रसङ्गपछि सुदूरपश्चिमका किसानको कुरा। बझाङको बेथटसिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्न थालेको छ। विशेष गरी वडा नम्बर 1 यति बेला खेतबारी भरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएपछि किसानहरूले आलु खेतीबाट राम्रो आमदानी लिन थालेका छन्।
3: बझाङको बिथरजिर गाउँपालिका वडा नम्बर 1 स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनु भयो।
4: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
3: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
5: 3 वर्षदेखि हाम्रो कृषि ज्ञान केन्द्र बजारको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
3: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
6: बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
3: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह,
7: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदारसिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा। सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
3: उत्पादन सँगै व्यवस्थित बजार र सिसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सिआइएन रेडियो खप्तड आवाज, बझाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमालेभित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास।
8: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरङ्गित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना सुरु, हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एगे बन्जारेले लेख्नु भएको छ। यति बेला बैङ्क तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रुपियाँ भन्दा बढी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रुपियाँ हाराहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वनिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% को एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार 1 साउनदेखि 0% 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ्दै फबिङ संस्कृति सञ्जालमा जोडिए पनि एक्लिँदै युवा शीर्षकमा अनिस घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरङ्गित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पुँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनु भएको छ। अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको सञ्चार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपिल गर्नु भएको छ। सकियो सधैँको बाढी र पहिरोको शास्ति कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति 6 लेनको सडकमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना सुरु शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर सडक मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गोबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50%सम्म पुर्याउन जोड गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। 2 महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा शीर्षकमा अर्को खबर छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाडौँ आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर, नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या, वर्षेनी 39,200 गुमाउँछन् ज्यान, शीर्षकमा शिवहरि घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढिरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो, तर झिनो कर वृद्धिले यसको बिक्री, वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन WHOका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारणमध्ये एक सूर्तिजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक, शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने सुरु भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक सुरु भएको हो। संशोधन प्रस्तावको समय नदिई सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
1: साझा खबरमा अब विदेशका खबर। जापानको जनसङ्ख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसङ्ख्या 12,30,50,000 छ। सन् 2022-20 जनगणनाको दाँजोमा कुल जनसङ्ख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै ता सन् 2010 जापानको जनसङ्ख्या सबैभन्दा बढी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसङ्ख्या घटेको थियो। त्यसै ता लगातार 3 जनसङ्ख्यामा जापानको जनसङ्ख्या घटेको, जनगणनामा जापानको जनसङ्ख्या घटेको जनाइएको छ। विश्वको 5 ठूलो अर्थतन्त्र जापानको जनसङ्ख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढेको र 5,71,20,000 पुगेको छ भने, यद्यपि घरधुरी प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ, 62 घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
0: साझा खबरमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्गलुरु, आरसिबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसिबी

0: छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरुषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरुष टिमले पहिलो खेल खेल्न लागेको हो।
1: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अथवा डिटिएच सेवा डिश हो
1: डिश हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
3: विजय एफएम 101.6
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो घाँटी सुक्खा हुने समस्या
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए यो घाँटी एकदम धेरै सुक्खा हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
5: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
5: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन् नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो
5: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ

0: अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई बैरिकले सन्च बनायो, केही भयो भने मेरो परिवारलाई नि बैरिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। सुशासन समृद्धि र भ्रष्टाचार अन्त्य गरी कार्यकालमा यही कार्यकालमा हुनुपर्ने सभामुख खरियालको भनाई। विद्युत खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको सुझाव। चालु आर्थिक वर्ष सकिनै लाग्दा गण्डकी प्रदेशमा हालसम्म 10,58,00,000,000 खर्च। सरकारले ल्याएको बजेटमाथि चितवनका उद्योगी व्यवसायी सकारात्मक। र नवलपुरको पहाडी क्षेत्रमा आम्दानीको स्रोत बन्दै अम्रिसो खेती। यस सिजनमा 301 मेट्रिक टन अम्रिसो उत्पादन, बिक्रीबाट 1,65,00,000 बढी आम्दानी।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: आज मिति 2083 साल जेठ 17 गते आइतबार मे 31 2026 रहेको छ। अधिक ज्येष्ठ शुक्ल पूर्णिमा त्यस्तै गरेर आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस पनि रहेको छ। विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा सुशासन समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा हुनुपर्ने सभामुख रियालले बताउनु भएको छ। सोही प्रसङ्गबाट सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार गलत दिशामा गएमा वा कार्य सम्पादनमा ढिलाइ भएमा घन्टी बजाएर सचेत गराउन सरकारवालाहरूलाई आग्रह गर्नुभएको हो। प्रमुख अर्यालले कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सजग गराउन पनि जोड दिनुभएको छ। मुलुकमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने उहाँले बताउनु भएको हो। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्क अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीका लागि उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने समेत बताउनु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहन नीति ल्याउन सरकारलाई सुझाव दिनुभएको छ। आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विद्युत महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्ता मैत्री बनाउँदै लैजान सुझाव दिनुभएको हो। आगामी आर्थिक वर्षको बजेट मार्फत मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% कर लगाउने व्यवस्थाले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानलाई कमजोर बनाउन सक्ने बताउनु भएको हो। यसबाट विद्युतीय चुलो लगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउने जोखिम रहेको समेत अध्यक्ष घिसिङको धारणा रहेको छ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ। गण्डकी सरकारले अहिलेसम्म 10 अर्ब 58 करोड खर्च गरेको छ। यो चालु आर्थिक वर्षको कुल बजेट 31 अर्ब 97 करोड 9 लाख 99 हजारको 33.09% रहेको छ। अघिल्लो वर्ष यही अवधिमा गण्डकी सरकारले 40.83% खर्च गरेको थियो। यस वर्ष अघिल्लो वर्षको तुलना बजेट खर्च 7% भन्दा बढीले घटेको छ। यो अवधिमा चालु बजेट 12 अर्ब 62 करोड मध्ये 4 अर्ब 83 करोड खर्च भएको छ। त्यस्तै सरकारको पुँजीगत तर्फ 19 अर्ब 10 करोड 85 लाख विनियोजन भएकोमा अहिलेसम्म 5 अर्ब 74 करोड मात्र खर्च भएको छ। 9 मन्त्रालय रहेको गण्डकी प्रदेशमा सबैभन्दा कम खर्च गर्नेमा उद्योग तथा पर्यटन मन्त्रालय र सबैभन्दा बढी खर्च गर्नेमा वन तथा वातावरण मन्त्रालय रहेका छन्। उद्योग तथा पर्यटन मन्त्रालयले 15.24% बजेट खर्च गरेको छ। सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय वन तथा वातावरण मन्त्रालयको खर्च 44.3 रहेको छ। यो मन्त्रालयमा चालु आर्थिक वर्षमा 1 अर्ब 68 करोड 66 लाख बजेट रहेकोमा 47 करोड 35 लाख खर्च भइसकेको देखिन्छ। नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै आएको छ। पहाडी भूबनोटमा अन्य खेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन्। जिल्लाका हुप्सेकोट, बौद्धिकाली, बुलिङटार, गैडाकोट, मध्यबिन्दु तथा विनय त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ। डिभिजन वन कार्यालय नवलपुर मार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा मात्र बनेका छैनन्, स्थानीय बासिन्दाको आय आर्जनको भर पर्दो आधार समेत बन्न पुगेका छन्। जिल्लामा 121 समूहले कबुलियती वन मार्फत अम्रिसो खेती गरिरहेको कबुलियती वन विकास कार्यक्रम नवलपुरका जिल्ला सुपरिवेक्षक तुल बहादुर राणाले बताउनुभयो। डिभिजन वन कार्यालयले अम्रिसो खेतीका लागि निशुल्क बिरुवा वितरण गर्दै आएको छ। नवलपुरमा अम्रिसो खेती गरेका किसानले यस सिजनमा 301 मेट्रिक टन अम्रिसो उत्पादन गरी बिक्री गरेको जिल्ला सुपरिवेक्षक राणाले बताउनु भएको छ, जसबाट किसानले 1,65,72,000 आमदानी गरेको समेत उहाँले जानकारी दिनुभयो। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ। आइतबारसम्म आजसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा जारी रहेको छ। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। संघका चितवन जिल्ला सचिव डाक्टर महेन्द्र अग्रहरीका अनुसार प्यानल छलफल सुरु भए कार्यपत्र प्रस्तुतिकरण र रोगका बारेमा अनुसन्धानात्मक कार्यप्रगति प्रस्तुतिकरण भइरहेको छ। कार्यपत्र 40 र कार्यप्रगति 30 रहेका छन्। शनिबार बिहानदेखि प्राविधिक सत्र सुरु भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुने समेत जनाइएको छ। कार्यक्रममा देशभरबाट सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको डाक्टर अग्रहरीको भनाइरहेको छ। बालकुमारी कलेज नारायणगढको एमबिए एफ विभागद्वारा प्रथम सेमिस्टरका विद्यार्थीहरूका लागि वित्त सम्बन्धी एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ। अनुसन्धान मुख्य अध्ययन शैक्षिक लेखन क्षमता अभिवृद्धि तथा व्यावसायिकता व्यावसायिक क्षमता दक्षता विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजको ट्रेनिङ हलमा भएको हो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनरल म्यानेजमेन्ट विषय समितिका अध्यक्ष प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे प्रमुख स्रोत व्यक्तिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यशालामा एमबिए एफएम प्रथम सेमिस्टरका विद्यार्थीलाई अनुसन्धानमूलक अध्ययन पद्धति, सेमिनार, पेपर डिजाइन, विषय छनौट, साहित्य समीक्षा, तथ्याङ्क व्यवस्थापन, अनुसन्धान प्रतिवेदन लेखन तथा प्रभावकारी प्रस्तुतिकरण सम्बन्धी विविध पक्षमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
3: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
2: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गैडाकोट ड्रेस सपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू: स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा 3% करको व्यवस्था तत्काल हटाउन माग गरेको छ। निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य सम्मता शुल्क अन्तर्गत 3% कर उठाउने निर्णयको संघले विरोध गरेको हो। उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर रहेको छ। विगतमा पनि चिकित्सक संघको पहलमा कर फिर्ता गरिएको विज्ञप्तिमा भनिएको छ। न्यायपूर्ण प्रावधान तत्काल खारेज गर्न संघले माग गरेको हो। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटको चितवनका उद्योग व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले बजेटबाट राम्रो आशा गर्न सकिने बताउँदै चितवनलाई समेटेकोमा खुसी व्यक्त गरेका हुन्। उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरीले भरतपुर विमानस्थललाई स्तर वृद्धि गरी रात्रिकालीन उडान सञ्चालन गरिने कुरालाई बजेटमा समेटिनु स्वागत योग्य भएको बताउनुभयो। चितवनलाई सम्बोधन गरेर भण्डारा मलेखु सडकको स्तर उन्नति गरी चेपाङ समुदायको आर्थिक विकासमा कार्यक्रम ल्याउने जस्ता विषय स्वागत योग्य मान्न सकिने बताइएको छ। देवघाट कालीगण्डकी सहित धार्मिक क्षेत्र जोडेर शालिग्राम धार्मिक मार्ग बनाउने कुराले उत्साहित भएको उहाँले बताउनुभयो। चितवन जिल्लामा साना ठुला गरी 1200 भन्दा धेरै उद्योगहरू सञ्चालनमा रहेका छन्। उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन कुमार श्रेष्ठले वार्षिक रूपमा 6 लाखबाट बढाएर 10 लाख आमदानी हुनेलाई न्यून कर दायरामा ल्याउनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। चितवनको माडी उपत्यकामा विविध जात जाति भाषा वेशभूषा र मौलिक संस्कृतिको अनुपम सङ्गम झल्काउने माडी मौलिक सांस्कृतिक उत्सव 2083 भव्य रूपमा सम्पन्न भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्तनमा बसन्तपुर बजार स्थित खुला चौरमा आयोजित उत्सवमा हजारौँ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। माडी को इतिहासमै महत्त्वपूर्ण सांस्कृतिक अभियानका रूपमा हेरिएको उक्त उत्सवले माडीका मौलिक कला संस्कृति भाषा वेशभूषा परम्परा तथा सामाजिक सद्भावलाई एउटै मञ्चमा प्रस्तुत गर्दै माडीलाई सांस्कृतिक एकताको केन्द्रका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ। साहित्य कला र संस्कृतिको परिवर्तन बागमती सभ्यताको सम्वर्धन भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव 2083 दोस्रो संस्करण शुक्रबारदेखि चितवनमा सुरु भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा नारायणगढ स्थित चितवन उद्योग वाणिज्य सङ्घको सभाहालमा महोत्सव सुरु गरिएको हो। महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले नेपाली साहित्य विश्वमै समृद्ध र गौरवशाली रहेको बताउनुभयो। उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र माधव प्रसाद घिमिरे जस्ता स्रष्टाले साहित्यलाई उच्च स्थानमा पुर्याएको बताउनु भएको थियो। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। बागमती प्रदेशका 13 जिल्लाका साहित्यकार कलाकार संस्कृतिकर्मी र सरकारवालाहरूको सहभागितामा महोत्सव आइतबारसम्म सञ्चालन हुने समेत जनाइएको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर क्षेत्रबाट 453 नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर 453 नेपालीलाई उद्धार गरी ल्याएको हो। 8 बस मार्फत उनीहरूलाई शनिबार बिहान बेलिया नाका हुँदै रूपन्देही पुर्याइएको ल्याइएको हो। उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान सङ्कलनको काम भएको जनाइएको छ। त्यस्तै गरेर आवश्यक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेसन सुरु गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको सरकारवालाले बताएका छन्। बजेटमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता र हरित ऊर्जामा आधारित औद्योगिकरणलाई प्राथमिकतामा राखिएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले पार्टीले गरेको चुनावी वाचा पत्रलाई सरकारले प्रतिबद्धता पत्र हुँदै बजेटमा ढालेकाले देश विकास हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ। हिजो चितवनको भरतपुरमा आयोजित रासोपा भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको समुद्घाटन गर्दै महामन्त्री शाहले नियत सफा भए सबै कुरा सम्भव हुने भन्दै जनतालाई गरेको वाचा सरकारले पूरा गर्ने दावी समेत गर्नुभएको छ। पर्वतीय हाई अल्टिट्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्चाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। विजय खबरमा अब मौसम खबरको पालो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ, जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ। लुम्बिनी प्रदेशको केही स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका सातै प्रदेशमा चट्टानसहितको वर्षाको सम्भावना रहेको विभाग महाशाखाले जानकारी गराएको हो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्य यही कार्यकालमा हुनुपर्ने सभा मुखरियालको भनाई। विद्युत खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको सुझाव। चालु आर्थिक वर्ष सकिने लाग्दा गण्डकी प्रदेशमा हालसम्म 10,58 करोड खर्च। सरकारले ल्याएको बजेटमाथि उद्योगी व्यवसायहरूको सकारात्मक प्रतिक्रिया। र नलपुरको पहाडी क्षेत्रमा आम्दानीको स्रोत बन्दै अम्रिसो खेती। यही सिजनमा 301 मेट्रिक टन अम्रिसो उत्पादन, बिक्रीबाट 1,65,00,000 बढी आम्दानी। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
9: किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।
11: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
12: बगैचा एडभेन्चर रिसोर्ट
11: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
12: बगैचा एडभेन्चर रिसोर्ट
11: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
12: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98-570-82-693 98-570-82-696।
13: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
15: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
16: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
17: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
18: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
17: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
18: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
17: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ, अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
18: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
19: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
20: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
21: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
20: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
21: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
20: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
21: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
19: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
18: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
19: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
0: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
4: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015।
15: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
14: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
16: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि संजीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
18: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

0: विजय एफएम 101.9 बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0564943073 र 4974741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
8: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौं। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693।
5: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू होशियार अब तिमीहरूका दिन गए प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
6: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
7: सिद्धार्थ चस्मा घर
8: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
7: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
8: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16 मोबाइल 9847023613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
10: अहिले बिहानको 8 बज्यो।
11: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मासिक 50 युनिट भन्दा बढी विद्युत खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णयले सर्वसाधारण उपभोक्ता प्रभावित हुने देखिएको छ। घरायसी प्रयोजनमा विद्युतीय उपकरण प्रयोगमा अभ्यस्त हुने क्रममै रहेका उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्तालाई चिड्याउने मात्र नभई मुलुकको विद्युत खपत विस्तारको योजनालाई पनि प्रभावित गर्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदको दुवै सदनमा पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ भनी उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। सरकारले केही वर्षदेखि खाना पकाउने ग्यास प्रतिस्थापन गर्ने गरी विद्युतीय चुलो अनुदानमा उपलब्ध गराउने व्यवस्था गर्दै आएको पनि छ। खास गरी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा स्थानीय तहले यो अभियान कार्यान्वयन गरिरहेका छन्। यस्तो व्यवस्थाले सर्वसाधारण उपभोक्ता निकै प्रभावित हुने देखिएको छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। अध्यादेशमा शुरूमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार नै त्यसलाई सच्याएर प्रति लिटर 10 रुपियाँका दरले हरित कर लगाउने व्यवस्था उल्लेख छ। बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका छन्। बजेटले गैरावासी नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ। तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारले पूँजी बजार सुधार आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कोतर्फ पूँजीगत लाभकर क्यापिटल गेन ट्याक्स बढाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढाएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी जोमसोम सड़कमा पर्ने बेनी, कलेश्वर, तिप्ल्याङ, पोखरे बगर, भुरुङ, तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन्। म्याग्दीको गलेश्वर, भुरुङ, तातोपानी, रूप्से, महावीर, सर्ना, अन्ध गल्छीमा पर्यटकको घुइँचो लागेको छ। गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार 4 दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएको होटल व्यवसायीहरूले बताएका छन्। मुस्ताङ जाने आउने पर्यटकको चापले भ्याइ नभई भएको व्यवसायीहरूले बताएका छन् र जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी जोमसुम सड़क भएर पछिल्लो 4 दिनमा 30,000 जना भन्दा बढी पर्यटक भित्रिएका छन्। गासा प्रहरी चौकीको अभिलेख अनुसार बुधबार 5,586, बिहिबार 7,827 र शुक्रबार 9,086 जना पर्यटक मुस्ताङ भित्रिएका थिए। बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा बाढी पहिरो र स्तरोन्नतिका लागि सवारी साधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन्। मुक्तिनाथ कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल उजाड पहाड ताल तलैया हेर्ने, हिमाली जनजीवन संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरोला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको छ।
काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलङ्की वसुन्धरा चोकको विस्तार कार्य एक दशकदेखि अलपत्र र अस्तव्यस्त छ। सो खण्डको विस्तारका लागि 2074 माघ 4 गते नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन। कलङ्की वसुन्धरा चोकसम्मको दूरी 8.2 किलोमिटर छ। सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम सुरु हुन नसकेको हो। अहिलेसम्म यस योजनाको डिजाइन समेत स्वीकृत हुन सकेको छैन। अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सड़क विस्तार अझै अनियमित छ, जसले गर्दा स्थानीयले धुलो र हिलोको शास्ति खेप्नु परेको छ। सवारी साधनको अत्यन्तै चाप हुने यस सड़क खण्डमा अत्याधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोर समेत शास्ति भोग्नु परेको छ। सरकारले व्यावसायिक तथा भाडामा प्रयोग हुने विभिन्न प्रकारका सार्वजनिक सवारी साधनहरूको वार्षिक आय करको दरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालय मार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा गाडी धनीले अनिवार्य बुझाउनु पर्ने वार्षिक करको दर परिमार्जन भएसँगै अब सानादेखि ठूला र विद्युतीय सवारी साधनको सञ्चालन लागत महँगो हुने भएको छ। नयाँ व्यवस्था अनुसार सवारी साधनको वर्गीकरण र क्षमताका आधारमा वार्षिक करमा 1,000 रुपियाँदेखि 2,500 रुपियाँसम्म वृद्धि गरिएको छ। परिमार्जित दर रेट अनुसार 1,300 सिसीसम्मका कार, जीप, भ्यान र माइक्रोबसको वार्षिक कर 5,500 बढेर 6,500 रुपियाँ पुगेको छ भने 4,000 सिसीभन्दा माथिका ठूला सवारीले अब 11,000 रुपियाँ तिर्नुपर्नेछ। मध्यम तथा ठूला व्यावसायिक सवारीतर्फ मिनी ट्रक र मिनीबसको कर 9,500 तथा ठूला ट्रक र बसको कर 12,500 रुपियाँ कायम गरिएको छ। नेपालगंज उपमहानगरपालिका 21 फुलटेक्रा स्थित नयाँ बस्तीमा अवस्थित एभरेस्ट प्लाई ढोका उद्योगमा भएको आगलागीबाट रु 5 करोडको क्षति भएको छ। शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका चलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका चलेर खरानी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारूड यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो। आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर 1 को खरिद 151.71 रुपियाँ र बिक्री दर 152.31 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर 1 को खरिद 108.64 रुपियाँ र बिक्री दर 109.07 रुपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 109.84 रुपियाँ र बिक्री दर 110.27 रुपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 176.64 रुपियाँ र बिक्री दर 177.34 रुपियाँ, युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 203.59 रुपियाँ र बिक्री दर 204.39 रुपियाँ, स्विस फ्रान्क 1 को खरिद दर 193.83 रुपियाँ र बिक्री दर 194.60 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवाधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 101.6 बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेको
7: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: हेलो, हाय, ओ साथी, तिमी कता हिडेको?
10: हाय, म आज गयाको ड्रेस भनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल, कलेज

0: तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेज सम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
5: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
4: भयो दाइ।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कस्तो
5: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिजालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
6: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका
4: सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
12: अहिले बिहानको 9 बज्यो।

0: Muse FM XM 1.9.
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एवं विद्यार्थी को पहिलो रोजाई
1: विजय सामुदायिक शिक्षा सदन
2: गैराकुट 5 नवलपुर।
1: थप जानकारी का लागि
2: सम्पर्क नम्बर
1: 9855516633
2: 9845486681
1: 9845486633। धन्यवाद।
3: हेलो हाई ओ साथी तिमी कता हिडेको?
4: हाई म आज गैराकुट ड्रेस सबिनेको।
3: किन के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
6: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोटाट काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
6: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
6: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
11: डेङ्गु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
10: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
11: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
10: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
11: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
10: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
11: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क, गैडाकोट नगरपालिका कार्यालय अगाडि, गैडाकोट 5। मोबाइल 9861224437।
12: अहिले बिहानको 10 बज्यो।

0: FM 101.3
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ न र।
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
18: एक लोक

0: दशमलव।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिटमाट पत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
4: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
5: सर्जरी सम्बन्धी सेवा,
4: हाड जोडी सम्बन्धी सेवा,
5: स्त्री तथा प्रसूति रोग सेवा,
4: बाल रोग सेवा,
5: न्युरो सर्जरी सेवा,
4: न्युरो साइकियाट्रिक सेवा,
5: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, इसिजी, इइजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 056-525-514 र 525-517।
6: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
10: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 淡健。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोध न
2: सर। यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778-50-12-94, मोबाइल 9809-29-33-894।
4: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
5: हाई, म आज गयाको ड्रेस सबिनेको।
4: किन? के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846-56-45-090 र 9850-50-360।
7: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1 नवलपुर।
9: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
11: अहिले मध्याह्नको 12 बज्यो।

0: हामीले एक्सेप्ट पनि गरेको छैन।
1: किन, के भएर दिच्छ?
0: हाम्रो केही फ्युचर नै छैन।
1: हामी फ्यामिलीलाई कन्भिन्स गरेन नि।
0: अहँ, हुँदैन।
1: के तिम्रो फाइनल डिसिजन नै
0: हो? मेरो फाइनल डिसिजन यही हो।
1: दीक्षा, दीक्षा, दीक्षा।

0: FM 101.6
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
10: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
9: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
10: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाई।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 91.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब पाउनुका

0: सुनाउनुसास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570826693, 98570826693।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
6: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
2: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9850774503 र 9851884503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-5934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: घरै उज्यालो
8: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
9: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
8: होइन, कसरी यस्तो भयो भाउजू?
9: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
8: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
9: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
1: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
11: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ, घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: DJ टैंचे विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
3: तेलको जर्किन बोक्दै कता हो दिदी
4: सञ्जीवनी तेल मिल
3: किन नि सञ्जीवनी तेल मिल नै
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
3: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
5: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
6: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जंगलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
2: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
3: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: घरै उज्यालो।
11: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।

0: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
1: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512194, मोबाइल 9809933894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9869124437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
5: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोग

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012026, वेबसाइट www.maulakalika.org.np।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता

0: कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार।
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
5: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

नमस्कार, म हुँ मौसमी गुरुङ। तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मोनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
13: हाई, म आज गयाको ड्रेस भनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू, स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450090 र 98550-50360।
15: जय माता मौला काली।
16: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
16: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
17: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
18: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
19: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
18: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
20: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
20: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
22: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550474503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
23: अहिले दिउँसोको 3 बज्यो

0: Zoo FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाथ छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 9862420437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाइ
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: FM 101.2.
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा

0: तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
3: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Zoy FM, Excel 1.9.
1: Hello, hi. Oi, Sasi, timi kata hireko?
2: Hi, ma aja gaya ko dress apini ko.
1: Kina, ke panchara tyaha?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूका लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 830 र 598 834।
4: विजय टाञ्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
8: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाई लेखाईको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809239894

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा?
14: जापानिज भाषा कहाँ?
13: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
14: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
12: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-5538-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-5012-94, मोबाइल 98029933894।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रमाइलो साँझको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण फेरि आफन्तहरूमा कार्यक्रम रमाइलो साँझ लिएर आज पनि उपस्थित भइसकेका छौँ। यति बेला मलाई प्रविधिमा रहेर प्राविधिक मित्र नवीन सुवेदीको साथ मिलेको छ भने आवाजमा छु म हुँ प्रमिला लामिछाने। प्रिय आफन्तहरू तपाईँ यति बेला रेडियो विजय एफएम 101.6 MHz सुन्दै हुनुहुन्छ र कार्यक्रम रमाइलो साँझमा रहेका छौँ। हामी रमाइलो साँझ लिएर हामी हरेक दिन यसै समय 5:30 बजेदेखि 6:30 बजेसम्म 1 घन्टाको समय दिवर हामी तपाईँहरूसँग कुराकानी गर्नका लागि तपाईँका रुचाइका गीत सङ्गीतहरू राखी तपाईँहरूलाई मनोरञ्जन दिलाउनका लागि आउने गर्दछौँ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0785 50 70 0 तपाईँहरूका लागि हामीले खुल्ला गरेका छौँ। आउन सक्नुहुन्छ, आएर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। र यति बेलाको क्रममा भने कोही साथी आइसक्नु भएको छ, हामी पहिला उहाँसँग कुराकानी गर्छौँ। को हुनुहुन्छ आजको फर्स्ट कलर? हजुर नमस्कार।
1: नमस्ते
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला?
1: आशिष नयन काठमाडौँबाट।
0: काठमाडौँबाट आशिष नयन भन्नुभयो है?
1: हजुर।
0: के छ खबर आशिषजी, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदम ठिकठाक छ भन्नु पर्यो, समग्रमा राम्रै छ, दैनिक कामधाम यताउति चलिरहेको छ भनौँ न।
0: हजुर कामतिरै हुनुहुन्छ आशिषजी?
1: हजुर कामतिरै छु यति बेला।
0: हजुर अनि काठमाडौँतिरको मौसम के छ सुनाउनुहोस्।
1: काठमाडौँतिर ठिकै छ मौसम, शीतल शीतलै छ, आज त्यति घाम चाहिँ लागेन, राम्रै मौसम, काम गर्न अनुकूल नै मौसम थियो भनौँ न।
0: हजुर अनि खाजा खाइसक्नु भयो होला नि है?
1: खाजा नास्ता भइसक्यो हजुर, यहाँको भयो त?
0: हजुर हामी पनि खाइसक्यौँ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ आशिषजी?
1: सुनिरहेको छु है।
0: हजुर अनि भाका रोजिसक्नु भयो?
1: एउटा गीत भनेको छु सरल लामिछानेको,
0: पक्कै पनि हामी तपाईँको रोजाइको भाका एकैछिन पछाडि सुन्छौँ। तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: हुन्छ विशेष त हजुर हाम्रो प्राविधिक मित्र एफएम हिन्छा टिमलाई सम्झना गरे साथीहरू भन्नु पर्दाखेरि भुवन सुन्दास, निर्मला पटा, खाल्टा नमदार, सुमी लिम्बु, कमलम ख्या, मुनाम ख्या, सरस्वता पोखरेल, मैन्दिल साराई, कुर्मेला खट्रा, बहु शेष मगर, भूमिका राई तामाङ, लक्ष्मी क्षेत्री, सिर्जना मुखिया, मुम्मणि सापकोटा, अनि त्यसरी मुरारीमा, अनि हाम्रो राज घले मगर, कार्यश्रम नेउपाने, प्रकाश गुरुङ, अनि दाई टङ्कर किराँत, अनि हाम्रो वरुण चञ्चले लगायत सबै हाम्रो चन्द्र बस्नेत दाई, गगन तेह्रथमी, रोशन फुलाङ, रत्नबहादुर थापा सबैलाई सम्झना।
0: आशिष नयन बस्नेतजी उहाँले पनि आफूलाई सुन्न मन लागेका गीत सङ्गीतहरू रोजेर आफ्ना प्रिय आफन्तहरूलाई सम्झना सन्देशहरू छाडी गइसक्नु भएको छ। तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने 0785 50 14 0 6 बाटो हुँदै आउन सक्नुहुन्छ, आएर यस्तै मिठा खालका भाकाहरू रोज्न सक्नुहुन्छ भने आफ्ना प्रिय आफन्तहरूलाई सम्झना सन्देशहरू पनि छाड्न सक्नुहुन्छ। तपाईँहरूले कार्यक्रम रमाइलो साँझ विजय एफएम 101.6 MHz सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। त्यस्तै हामी फेसबुक लाइभमा जोडेका छौँ, लाइभबाट पनि सुन्न सक्नुहुन्छ भने त्यहाँ सन्देशहरू पठाउन सक्नुहुन्छ। तपाईँका सन्देशहरू हामी एकैछिन पछाडि राख्नेछौँ। र यति बेलाको क्रममा अर्को साथी पनि आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ उहाँसँग पनि हामी कुराकानी गरौँ। हजुर नमस्कार।
2: नमस्कार।

0: नमस्ते नमस्कार हजुर हजुर एकदमै ठिक छु कहाँदेखि को बोल्नुभयो होला सलिनाजी के छ खबर सन्चै आरामै हुनुहुन्छ हजुर त धेरै पछाडि फोन गर्नुभयो नि होइन
1: हजुरलाई
0: फोन गरिराख्नुहुन्थ्यो मसँग चाहिँ धेरै टाइम पछि कुराकानी भयो है अनि के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ सलिनाजी अनि कार्यक्रम कस्तो लाग्छ हजुर हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
1: सर्वप्रथम त
0: हजुर धन्यवाद
1: अनि मुना मुखिया कमला मुखिया सृजना मुखिया अलिता कोटा आशिष नानी बस्नेत अनि ढकाल धर्मराज
0: हजुर नमस्कार हुनुहुन्थ्यो गैडाकोट पाँचबाट सलिना पोखरेल उहाँसँग पनि हामी कुराकानी गरिसकेका छौँ र तपाईँहरू पनि यसरी नै फोन गर्न सक्नुहुन्छ र आफ्नो ठाउँतिरको अवस्था पनि के छ त्यो विषयमा पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ र अर्को साथी आइसक्नु भएको छ यति बेलाको क्रममा हामी उहाँसँग पनि कुराकानी गर्छौँ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार नमस्कार नमस्कार नमस्कार अनुहार जस्तो पनि रहनु लक्ष जस्तो पनि रहनु आएर टन्टालपुर घाम पनि लागेको छ अलिक पानी पनि वर्षा कि फेरि गणतन्त्र गर्नु होला भन्दै म ओमणिताबाट आएँ हजुर
0: हजुर ओमणिजी हजुर पनि सुस्त मस्त अनि व्यस्त रहनुहोला र गर्मी पनि बढ्दैछ त्यसबाट पनि बच्नुहोला हजुर हजुर अघि पानी पर्ला जस्तो भएको थियो है त्यतातिर पऱ्यो कि नै यता
2: परेको छैन हिजो पनि परेन आज पनि परेन
0: हजुर हजुर
2: हजुर
0: अनि सन्चै हुनुहुन्छ नि ओमरीजी
2: एकदम ठिकै छ भनौँ है त आजको दिनसम्मलाई
0: हजुर अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
2: एकदम सुरुबाटै हो नि म त सुरुबाटै लगाएको अहिले बल्ल लाग्यो नि त चौथा कलर भन्यो कि तेस्रो भएको नि
0: तेस्रो हुनुभयो है हजुर चाहिँ आज
2: हजुर हजुर
0: सुन्छौँ मणिजी हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ त्यसै हाम्रो राजेन्द्र श्रेष्ठ हुनुहुन्छ क्या हो उहाँको लागि अनि हाम्रो अरुण घिमिरेजी अनि हाम्रो रेडियो विजय एकदम भोलि स्टार्टिङ भन्न चाहन्छु त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बु बिमला एम्पो सुमी विनोती मगर सरोज सिंहजाली देवेन्द्र सापकोटा आशिष मैन काजी रम्यो पनि प्रकाश गुरुङ गगन तेरोथमी रत्नबहादुर थापा चन्द्र बस्नेत मुरारी कोइराला मुना मुखे कमला मुखे सिर्जना मुखे इलाम कुचिया भन्दै म हजुरको
0: हजुर नमस्कार हुनुहुन्थ्यो गैडाकोटबाट ओमरी सापकोटाजी हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ तपाईँहरू पनि फोन गर्दै गर्नुहोला अनि हामीलाई सुन्दै पनि गर्नुहोला है

0: तिम्रो माया छ मलाई छ न त मेरो माया छ छैन भन त यो मिठो भाका पनि हामीले सुनिसकेका छौँ पक्कै पनि मन पर्यो होला तपाईँहरूलाई यस्तै मिठा भाकाहरू सुन्नका लागि पनि फोन गर्न सक्नुहुन्छ भने हामीलाई सन्देश पनि पठाउन सक्नुहुन्छ र यति बेलाको क्रममा अर्को साथी आइसक्नु भएको छ को हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार
1: हेलो नमस्ते
0: नमस्ते नमस्कार हजुर दिलसाजी हो पानी परेको छ है शीतल शीतल छ यतातिर चाहिँ घाम लागेको थियो आज बिहानदेखि नै अहिले पनि घाम लागिराखेको छ है गर्मी गर्मी ठिकै छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ दिलसाजी हो अनि आजको दिन कसरी बित्यो हजुर घरयासी काममा नै बित्यो है अनि भाका रोजिसक्नु भयो कि के छ हस् हुन्छ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है
1: हुन्छ सर्वप्रथम मिठो भइसक्यो बोल्न हजुरको लागि विशेष मिठो सम्झना बस्ने भएको सुनिदिनुहोला भन्न चाहन्छु
0: हजुर धन्यवाद
1: स्वागत मान्य गर्ने दाईको लागि रिदिन तिमीको लागि अनि प्यारो साथी मित्रको लागि विशेष मिठो माया सम्झना अनि आज जन्मदिन मनाउने प्यारो साथी विपना राईलाई जन्मदिनको धेरै शुभकामना अनि मनकी कान्छीपुरमा राई मुटुलिसा लिम्बू प्यारी सरस्वता पोखरेल दादा असिस्टेन्ट बस्ने दादा ढकाल धर्मराज अनि दादा जीवन सामेन दादा शमशेर लिम्बू अनि दादा विवेश कुरुङ अनि प्यारी नानाहरू लक्ष्मी बान्तावराई भावना मङ्कर जुनिता चामलिङ दाई परिया गुरुङ दिदी हुनुहुन्छ अनि बिरु याम्फु राई अनि सहयात्री सरहरू हुनुहुन्छ अनि सिस्टर सुमी लिम्बू अनि सरिता पोखरेल लगायत थुप्रै साथी हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दैछु नमस्ते म भाइ
0: हजुर नमस्कार हुनुहुन्थ्यो इलामबाट दिलसा राई उहाँसँग पनि हामी मिठो कुराकानी गरिसकेका छौँ र यति बेलाको क्रममा हामीसँग केही सन्देशहरू पनि छन् म सन्देशहरू एकैछिन पछाडि लिनेछु के गर्दै हुनुहुन्छ साँझको समय छ घरासी कामधन्दामा नै व्यस्त हुनुहुन्छ होला साथीहरू खाना बनाउने तत्कर्मी हुनुहुन्छ होला कति साथीहरू होमवर्कहरू गर्दै हुनुहुन्छ होला तर साथमा हामीलाई नै सुनिराख्नु भएको छ होला भन्ने हामी अपेक्षा गरेका छौँ र यति बेलाको क्रममा अर्को साथी पनि आइसक्नु भएको छ हामी उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार सिवारो नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो होला इलामबाट निकिता भन्नुभयो है ऊ प्याकुली गीताजी म त निकिता भन्ने सुनिराखेको कि के छ खबर गीताजी सन्चै आरामै हुनुहुन्छ
2: हजुर एकदम राम्रो छ है जस्तो गर्मी छ होइन खबरहरू एकदमै ठिक हुन्छ भन्नुहोस् अनि तपाईँ
0: हजुर हामीहरू पनि एकदमै ठिक छौँ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर सुनिरहेको छु लाइफबाट भन्नुहोस्
0: हजुर अनि गीताजीको दिनहरू कसरी बितिराखेको छ
2: दिन त त्यतिकै घरतिर बसेको छ बेला बेला बेला काम हुँदाखेरि बाहिर निस्किनु कामहरू गर्न त्यस्तै भन्नुपर्छ
0: गर्मी चाहिँ कतिको बढेको छ
2: आज त गर्मीको कुरा गरौँ भने दिवस हुन्छ होला कस्तो धेरै गर्मीहरू गएको थियो होइन आज त आम्मा बिहानै घाम लागेर अम्मा पनि बनायो अहिले मात्रै होला अलिक शीतल भएको
0: हजुर गर्मी छ आफ्नो सँगसँगै आफ्नो परिवारको पनि ख्याल गर्नु होला गीताजी हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ
2: हुन्छ अब सर्वप्रथम हजुर अनि प्राविधिक साथीलाई अब मेरो भाका सुनेर एकदमै रेन्जर रमाइलो गर्नु होला भन्छ होइन
0: हजुर धन्यवाद
2: सुन्छ अनि मेरो साथीहरू भन्नुहुँदा लक्ष्मण मगर हुनुहुन्छ अनि दुखी बिना लुलाम अनि मेरो लाइफ पार्टनर चन्द्र लिम्बू राजकालीनको त्यही घायल अब मानसुन्दर मुनाको इसुली गगन तेह्र सुने कान्छा राजघले मगरलाई एकदम धेरै सम्झना भन्न चाहन्छु जेनु बान्तावा अनि हाम्रो भावना चामलिङ अनि प्यारो साथी सुदी बान्तवा जेनी लिम्बू ढकाल धर्मराज रमिला राई इन्द्र चामलिङ निशा बान्तवा बहिनी पविरामा राईनी बेटी मनिषा अनि प्यारो भाइ पूर्वेली सबिन सागर सुब्बा हुनुहुन्छ निसिङ बान्तवा भइहाल्यो अनि हाम्रो हर्पल रोशनी आदित्य लेखक बान्तवा माधव ढुङ्गेल सरता पोखरेल निसिङ देवत सागर कुमार राई अनि मेरो निचिनी गीता चामलिङ गीता राई रत्नबहादुर थापा अनि कुमारी अङ्लाउती कुमार प्रजा हुनुहुन्छ अनि कुमार खड्का प्रेम भण्डारी दि मञ्जना राई निर्मुनी साजा लगाजी लिम्बू छत्र याम्पु कविता धतानी राई सफल आयुष अनि प्यारो साथी अन्त कार्की अनि शमशेर लिम्बू अनि दिलु याम्पु राई राई निराकाल लगायत अब साथीहरू धेरै हुनु सम्पूर्ण साथीहरू पुस्तक सम्झिँदै दिँदा भयो
0: हजुर नमस्कार हुनुहुन्थ्यो इलामबाट प्याकुली गीताजी हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र अर्को साथी पनि आइसक्नु भएको छ भन्दै थिएँ है हामीसँग धेरै सन्देशहरू पनि छन् म सन्देशतर्फ नि जान चाहेँ लेख्नु हुनुहुन्छ खुस साथी हुनुहुन्छ है। पहिला म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार।
3: गुड इभिनिङ।
0: गुड इभिनिङ नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला?
3: म प्रज्ञा हो।
0: प्रज्ञा गुरुङ। हेलो
3: प्रज्ञा गुरुङ हो शङ्खुवासभाबाट।
0: हजुर शङ्खुवासभाबाट प्रज्ञा गुरुङ। हजुरको रेडियोबाट सुन्नुभएको छ कि के नि? मेरो साउन्ड सबै फर्किरहेको छ।
3: नेटवर्क प्रब्लम होला।
0: ए सबै चाहिँ मैले नै सुनिरहेको छु कि मेरो भाइस। अनि सन्चै हुनुहुन्छ प्रज्ञाजी? हजुर हामीहरू पनि एकदमै ठिक छौँ। धेरै समयपछि कुराकानी गर्नु पाइयो है प्रज्ञाजीसँग।
3: म अलिकति कार्यव्यस्तताले के भनौँ नेपालभन्दा अलिकति बाहिर थिएँ त्यही भएर।
0: ए हजुर बाहिरतिर घुम्न जानुभएको थियो कि के थियो?
3: फ्यामिली टुर बाहिर गएको थियो।
0: ए हजुर, अनि कस्तो भयो त टुर? पक्कै नै रमाइलो भयो होला
3: भन्नु पर्यो।
0: हजुर अनि समूहतिरको खबर के छ? गर्मी कतिको बढेको छ?
3: गर्मी धेरै छ, धेरै दिन भइरहेको थियो, दुई चार दिन भइरहेको थियो पानी नपरे, अहिले चाहिँ पानी पर्न सुरु गरिरहेछ।
0: ए हजुर
3: मौसम भइरहेछ।
0: हजुर अनि अरू त सबै ठिक छ नि प्रज्ञाजी?
3: एकदम ठिक एन्ड ठ्याक भन्नु पर्यो सबै।
0: हजुर सधैँ यस्तै ठिक एन्ड ठ्याक हुनुहोला है।
3: हुन्छ
0: हुन्छ, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, तपाईँले चाहिँ सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
3: फर्स्ट अफ अल त तपाईँ लगायत विजय एफएम होल परिवारको लागि सम्झना चाहेँ।
0: हजुर धन्यवाद।
3: ओके मस्ट वेल भरे। अनि त्यस पछाडि बहिनी दिलसा राईलाई सम्झिरहेको छु, प्यारी साथी राई अनिता, अनि प्रज्ञालाई चिन्ने सबै सबैलाई धेरै सम्झना मिठो माया, दाई रत्नबहादुर थापालाई पनि सम्झिरहेछु भनिदिन्छु। नमस्कार।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो शङ्खुवासभाबाट प्रज्ञा गुरुङ। हामी उहाँसँग पनि मिठो कुराकानी गरिसकेका छौँ र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला अनि फोन पनि गर्दै गर्नुहोला है।

0: तिम्रो झल्कोले मायाले सताछ भन्ने मिठो भाका पनि हामीले सुनिसकेका छौँ। साथीहरूको रोजाइमा रहेको भाका थियो, पक्कै पनि तपाईँहरूलाई पनि मन पर्यो होला। यस्तै मिठा भाकाहरू सुन्नको लागि तपाईँहरू पनि आउन सक्नुहुन्छ र हामीले तपाईँहरूलाई भरपूर्ण मनोरञ्जन दिलाउनको लागि यस्ता मिठाका भाकाहरू राखिराखेका छौँ। कार्यक्रम सुन्नुहुन्छ भने कस्तो लागिरहेको छ र कहाँदेखि कार्यक्रम सुन्नुहुन्छ त्यस विषयमा पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। र यति बेलाको क्रममा कोही साथी आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। नमस्ते नमस्कार। हजुर कहाँदेखि को बोल्नु भयो होला?
1: हजुर म धरानको विष्णुपादकाबाट बोलिरहेछु। रोशन बोला।
0: रोशन रोशनजी के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
1: म पक्कै पनि सन्चै छु, आरामै छु भनौँ न। अहिलेको समयसम्म चाहिँ एकदमै ठिक छु। हजुरहरूको एकदमै माया अनि सद्भाव अनि कृपाले पनि ठिक जस्तो लाग्छ मलाई।
0: हजुर सधैँ स्वस्थ पनि हुनु पर्यो अनि ठिक पनि त हुनु पर्यो होइन?
1: पनि एकदमै स्वस्थ व्यस्त मस्त रहनु पर्यो नि। हजुरहरू पनि यस्तै हुनुहुन्छ भन्ने चाहिँ एकदमै म पनि गर्छु अनि सबै श्रोताको तर्फबाट नि यही कामना गर्छौँ नि।
0: हजुर पक्कै पनि। अनि धरानतिरको खबर के छ सुनाउनुहोस्?
1: धरानतिर आज पानी परेन, एकदमै गर्मी भएको महसुस भइरहेछ।
0: गर्मी छ है एकदमै। आफ्नो सँगसँगै आफ्नो परिवारको पनि स्वास्थ्यको ख्याल राख्नु होला रोशनजी।
1: हस् एकदमै। हजुरहरूले पनि आफ्नो स्वास्थ्यको केयर गर्नु होला है।
0: हस् एकदमै धेरै धन्यवाद। अनि भाका रोजिसक्नु भयो?
1: आज यो कृष्ण भक्त राईज्यू अनि सुनित सरी सरी मेलिना राईज्यूको आवाजमा रहेको कम्पनी टोलाको भन्ने कुरो सुनौ न ल।
0: सुन्छ तपाईँको रोजाइको भाका हामी एकैछिन पछाडि सुन्नेछौँ। गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ
1: साथीहरूलाई। सम्झिनुभन्दा अगाडि चाहिँ विशेष त अब हजुर लगायत प्राविधिकमा रहेर साथ दिइरहनु प्राविधिक मित्र अनि रेडियो सबैलाई साथ इन्टरटेन पनि सबैको लागि पनि जुन बस्दै गरेको लोक भाका हजुरहरू पनि सबैलाई सुनाउन चाहन्छु।
0: हजुर धन्यवाद।
1: हजुर एकदमै वेलकम। अनि साथमा साथीहरूलाई अब बस्दै गरेको गीत सुनाउनु पर्दाखेरि भाइ तेज बहादुर कुमार राई, राजकन्दी मगर, शम्भु कुवर, सन्तको साथी जीवन कार्की राईको छो आज जन्मदिन परिरहेछ हाम्रो वसन्त कार्कीको है। उहाँलाई एकदमै जन्मदिनको पनि शुभकामनालाई। अरुण नदी खपी, अमनी दु, सिन्द्रा बुढा थोपी, मिन बहादुर मगर अनि प्रकाश गुरु, खाजीराम नेवानीज्यू अनि गगन तिराथेली घन्टा, रत्नबहादुर थापा, चन्द्र बस्नेत, कुमारी योङहाङ, राजेश कर्माजी, योगेन्द्र बस्नेत, हर्प रोशनी, पवित्र राई, सानु सम्झना राई, मन्जु मुखिया, सन्धिराज, वरुण चन्दले, मन्जु थापा, अनि बहिनी अभागी रमिला, अल्का भाव अनि नाम छुटेका अब धेरै साथीहरू पनि छ है। सबैलाई विशेष नाम छुटेका साथीहरूलाई अब बस्दै गरेको गीत सुनाउँदै छुटिन्छु। नमस्ते, बाई बाई।
0: नमस्कार। हुनुहुन्थ्यो धरानबाट रोशन फुराङ राई। हामी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग उपस्थित हुने नै छौँ।

0: नमस्कार, म लोकदोहोरी गायक मन अधिकारी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554 र 98554
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो
7: भइरहेछ। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: हेलो, हाई, ओइ साथी, तिमी कता हिँडेको?
9: हाई, म आज गयाकोट ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
12: विजय टाइमचेन्ज।
11: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
13: अहिले साँझको 6 बज्यो।

0: एकैछिनको यो छोटो व्यावहारिक विश्राम 6 बजेको टाइम चेक पश्चात पुनः पनि कार्यक्रम रमाइलो साँझमा हार्दिक स्वागत गर्दछु। कार्यक्रम रमाइलो साँझ सुनिराख्नु भएको छ होला र कहाँदेखि सुन्दै हुनुहुन्छ र कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई त्यस विषयमा पनि जानकारी गराउन सक्नुहुन्छ। र यति बेलाको क्रममा अर्को साथी आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। गुड इभिनिङ। नमस्कार। नमस्ते हजुर, कहाँदेखिको बोल्नुभयो होला? नम्रताजी, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ? हामीलाई सुन्दै हुनुहुन्छ? अनि खुटाङतिरको खबर के छ सुनाउनुहोस्? गर्मी छ है, पानी परेको छैन? हजुर गर्मी छ। आफू सँगसँगै आफ्नो परिवारको पनि ख्याल गर्नु होला नम्रताजी। हजुर, अनि भाका रोजिसक्नुभयो? हुन्छ, हामी एकैछिन पछाडि तपाईँको रोजाएको भाका सुन्नेछौँ। तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है। हजुर धन्यवाद। खुटाङबाट हुनुहुन्थ्यो नम्रताजी, हामीसँग कुराकानी गरिसकेका छौँ र हामीसँग सन्देश छन्। म सन्देशतर्फ जान चाहेँ। गीता लिम्बूजी लेख्नुहुन्छ, मिस यु चन्द्र लिम्बू, इट्स मी प्याकुली गीता फ्रम इलाम भन्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। हामी भर्खरै कुरा पनि गरेका थियौँ र अर्को साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। भरतपुरबाट प्रकाश गुरुङ है, के छ खबर प्रकाशजी? सन्चै आरामै हुनुहुन्छ? हजुर हामीहरू पनि एकदमै ठिक छौँ। अनि कता हुनुहुन्छ, कामतिर हुनुहुन्छ कि घरमै हुनुहुन्छ? हजुर घरतिरै हुनुहुन्छ है। हजुर, अनि हामीलाई सुन्दै हुनुहुन्छ प्रकाशजी?
1: हजुर
0: हजुर, अनि हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ प्रकाशजी। तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ है।
1: सर्वप्रथम हजुरलाई भन्न चाहन्छु, हाम्रो कन्ट्रोल रुममा अरुण सर है,
0: आज नवीनजी हुनुहुन्छ।
1: नवीनजी हो?
0: हजुर हजुर,
1: नवीनजीको लागि अरुण सर विजय रमाइलो सर सम्पूर्णलाई भन्न चाहे।
0: हजुर धन्यवाद।
1: साथीहरू भन्नुपर्दा हाम्रो नयाँ पर्चरको सरस्वती जालीजी, मायाराली, मती मगर, के अरे अम्मरीजीलाई धेरै सम्झना भन्न चाहे। काठमाडौँबाट आज कृष्णजी, जीवन कार्कीजीलाई धेरै सम्झना, जीवन कार्कीजीको छोराको जन्मदिनको रहेछ, उहाँलाई शुभकामना भन्न चाहे। र हाम्रो मन्जु थापाको लागि धेरै सम्झना, हाम्रो यता तृणमूल अनिका गिराम नेपालजी, मुरारी कोइरालाजी, रामबहादुर खड्का, मिना भानीजी, र तपाईँको पूर्वबाट आउने अघि भर्खरै आउनुभएको रोशन थुलाङ, उहाँको लागि धेरै सम्झना, चन्द्र बहिनीजी, गगन देवपनीजी, रत्नबहादुर थापा, कमला मुखिया, सुर्जना मुखिया, सुनिल लिम्बू राई, अहिले त यस कार्यक्रम जहाँबाट जुन ठाउँबाट देश विदेश कहीँबाट सुनेर बस्नु भएको सम्पूर्ण दिदीबहिनी दाजुबहिनी बुवा आमाहरूलाई सम्पूर्णलाई भन्दै नमस्ते बाइबाई।
0: हजुर नमस्कार, हुनुहुन्थ्यो भरतपुर स्वरबाट प्रकाश गुरुङजी। हामी उहाँसँग कुराकानी गरिसकेका छौँ, हामीसँग सन्देश धेरै आइसकेको छ, त्यसैले म सन्देशतर्फ नै जान चाहेँ। लेख्नुहुन्छ धर्मराजजी, लेख्नुहुन्छ नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, म ढकाल धर्मराज बिर्ता मोटो झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई मिता थापा मगर र सागर आलेको मायाली मोहनी लायो भोलको गीत बजाइदिनुहोस् न ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने झापा निवासी दाजु पवन ढकाल र बहिनी अन्जु ढकाल, विराटनगरकी दिदी अन्जु घिमिरे, सुनसरी सकर घटीका पुराना मिडिया प्रेमी दाई प्रदीप प्रसाद रोनियाल र काठमाडौँकी मिडिया प्रेमी साथी मुइया परियारलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्त घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बू, सम्दिनी सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बू, हिमा राई, वरुण चञ्चले लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। र अन्तमा मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बच्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। टकाल धर्मराजजीलाई धेरै धेरै धन्यवाद यो मिठो सन्देशको लागि। र सुरेश तामाङ तामाङ लेख्नुहुन्छ, नमस्ते बहिनी भन्नुभएको छ, नमस्ते हजुर, म सुरेश तामाङ चितवनबाट आज मलाई घाम जस्तो चम्किलो जुन हुँदैन भन्ने गीत बजाइदिनु होला है। यो गीत सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्रलाई मेरो घर परिवारलाई साथीहरू ऱ्याबिट विकास विक्रम ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सुरेशजीलाई पनि धेरै धेरै धन्यवाद र हजुरको रोजाइको भाका हामीले समय रहेसम्म बजाउने कोसिस गर्नेछौँ सुरेशजी। र मिलन घायर मोटु लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर भन्नुभएको छ, गुड इभिनिङ नमस्कार हजुर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद मिलनजी। अर्को साथी लेख्नुहुन्छ, मुना राई लिङ्गु लेख्नुहुन्छ, हेलो शिशु दर्शन नमस्कार भन्नुभएको छ, दर्शन नमस्कार हजुर, म धनकुटाबाट, सबैमा मिठो सम्झना माया छ ल भन्नुभएको छ। मुनाजीलाई पनि धेरै माया अनि धेरै धन्यवाद पनि। रोमन सोती लेख्नुहुन्छ, जोडले नमस्कार भन्नुभएको छ, नमस्कार जोडले हजुर, म इन्डियाको केरला राज्यदेखि सुन्दैछु, विजय एफएमको खबर सुनाउनु हजुर भन्नुभएको छ, एकदमै ठिक छ है, विजय एफएम परिवारकै एकदमै ठिक छ खबर। अनि नेपालको मौसम कस्तो छ अहिले सिस्टर भन्नुभएको छ, यता गैडाकोटतिरको खबर सुनाउनु पर्दाखेरि त घाम लागिरहेको छ है, अझै पनि गर्मी गर्मी छ, ठिकै छ र लेख्नुभएको छ, खेम सेन्चुरीको एउटा गीत बजाइदिनु है, अनि यो गीत मार्फत म सबै साथीहरूलाई सम्झन चाहन्छु, साथीहरूको नेम लिएर सकिँदैन र बिर्से विशेष गरी यति मिठो स्वरको ध्वनि प्रमिला सिस्टरको लागि, विजय एफएम होल युनिटको लागि, अन्तिममा मलाई रोमन सोती भनेर चिनी नचिने सम्पूर्णलाई भन्दै जान्छु, फेरि भेटौँला, बाई बाई भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद मिठो सन्देशको लागि। र अर्को साथी लेख्नुहुन्छ, प्रज्ञा गुरुङ लेख्नुहुन्छ, गुड इभिनिङ भन्नुभएको छ, गुड इभिनिङ नमस्कार हजुर, इस्मी प्रज्ञा गुरुङ मिस यु अल भन्नुभएको छ, यहाँसँग अघि हामी कुरा पनि गरेका थियौँ र धेरै धेरै धन्यवाद प्रज्ञाजी। र एकेन्द्र बहादुर भण्डारीले पनि हामीलाई सन्देश पठाउनु भएको छ, धेरै धेरै धन्यवाद। र कमला मुखियाजीले पनि मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नुभएको छ, यहाँलाई पनि धेरै माया अनि धेरै सम्झना र धेरै धन्यवाद पनि। र यति बेलाको क्रममा हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्न उपस्थित हुने नै छु, फोन गर्नुहोला अनि सन्देशहरू पनि पठाउनुहोला है त।

0: अह सुपारी राम्रो मनी के राम्री छु र माया पो हेरा मायाको हेराइ भो राम्रो भन्ने चाहिँ यो मिठो भाका पनि हामीले सुनिसकेका छौँ। पुरानो भाका रहेको थियो तर एकदमै धेरै श्रोता साथीहरूले मन पराउनु भएको भाका हो, मलाई नै एकदमै मनपर्ने भाका हामीले सुनिसकेका छौँ। हामीसँग केही सन्देशहरू छन्, म सन्देशतर्फ जान चाहे। लेख्नुहुन्छ मनको साथी जीवन कार्कीजी, हजुर पोखरेली नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, सन्चै हुनुहुन्छ प्रमिलाजी भन्नुभएको छ। एकदमै ठिक छु है जीवनजी, हजुरलाई कस्तो छ? सुनिराखेको छु रमाइलो कार्यक्रम पोखराबाट मनको साथी। आज मेरो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ। हजुर छोरालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि बसन्तजीलाई जन्मदिनको धेरै धेरै शुभकामना र सम्पूर्ण साथीलाई सम्झेको छु भन्दै सबैको फलो चाहने मान्छे शुभरात्रि हजुर भन्नुभएको छ। जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद। र अर्को साथी सोनिम राई लेख्नुहुन्छ, हाई सिस मिस यु अल भन्नुभएको छ। हेलो नमस्ते हजुर। मुना मुखियाजी लेख्नुहुन्छ, हेलो ब्युटिफुल सिस भन्नुभएको छ। नमस्ते नमस्कार हजुर। अरुण सरलाई पनि नमस्कार भन्नुभएको को छ। आज चाहिँ हाम्रो नवीनजी हुनुहुन्छ है। र दादा मनको साथी जीवन कार्कीको छोरा बसन्त कार्कीलाई ह्याप्पी बर्थडे, सबैमा मिस यु अल भन्नुभएको छ। मुनाजीलाई पनि धेरै माया अनि धेरै धन्यवाद। र लक्ष्मण मगर लेख्नुहुन्छ, नमस्कार हजुर भन्नुभएको छ। नमस्कार हजुर, के छ खबर भन्नुभएको छ। एकदमै ठिक छौँ है, हजुरलाई कस्तो छ? म चाहिँ तिनजुले मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाक्रीवास दुई धनकुटाबाट, हाल चाहिँ मलेसियाबाट। साथमा साथीहरू गीता मगर, देवासकोटा भावना चामलिङ, रमला साम्पाङ राई, मिडिया प्रेमी निर्मला उनेम, सुस्मिता राई, सम्झना लगायत धेरै साथीहरूको नाम लेख्नुभएको छ। र मेरो नाम र आवाजसँग चिरपरिचित सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नुहुने सम्पूर्णमा नाम छुटेका साथीहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु। बाई बाई, फेरि भेटौँला भन्नुभएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद। र यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को हुनुहुन्छ होला? के छ खबर कमलाजी, सन्चै आरामै हुनुहुन्छ? हजुर हामीहरू पनि एकदमै ठिक छौँ। अनि इलामतिर के छ?
1: इलामतिर आज मर्ने तालको घाम लाग्यो, एकदम चर्को घाम लाग्यो भन्नुपर्छ है। ठिक छ,
0: गर्मी छ है त्यसो भए?
1: हजुर हजुर, अहिले त एकदम शीतल छ, गरम ठिक छ भन्नुपर्छ है।
0: हजुर अनि खानु छ नि? हजुर यतातिर पनि आज दिउँसो घाम लागेको थियो, ठिकै छ, गर्मी पनि ठिक ठिकै छ। अनि खाना बनाइसक्नु भयो कि के छ कमलाजी?
1: खाना अलरेडी भएर
0: हजुर, हामी पनि अन्तमा भयो नि कुराकानी गर्नु पायो, एकदमै खुसी लाग्यो कमलाजी। हुन्छ, हामी एकैछिन पछाडि एउटा मिठो भाका सुन्छौँ, तपाईँले चाहिँ गीत मार्फत सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: हस् हुन्छ। सर्वप्रथम त विषय र हजुरको लागि, हाम्रो टेक्निसियन मित्र विजय पुरेन्टा टिमको लागि
0: हजुर धन्यवाद,
1: मोस्ट वेलकम। अनि मनको जीवन कार्कीको बाबुको जन्मदिन परेको छ आजै बसन्त, अनि उहाँ बाबुलाई नै जन्मदिनको धेरै भन्दा धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहेँ। अनि केही साथीहरूको नाम लिनुपर्दा पूर्वेली आकाश हुनुहुन्छ, आशिष नाइन हुन्छ, लक्ष्मी छेत्री, भूमिका राई तामाङ हुनुहुन्छ, अनि यहाँ दाल पनि हुनुहुन्छ, अनि त्यसै गरी भर्खरै कल गरेर जानु चाहिँ हाम्रो प्रधान गुरुङ हुनुहुन्छ, मुरारी कोइराला दाई हुनुहुन्छ, मती मगर हुनुहुन्छ, अनि भावेश सिजना मुखिया, मुना मुखिया, अनि हाम्रो धर्मराज ढकाल हुनुहुन्छ, राज खलेम हुनुहुन्छ, दिल्ली सानो याम्पू, दिल्ली याम्पू, छत्र याम्पू, बिमला याम्पू हुनुहुन्छ, गुराँसा रोसारा, सुमी लिम्बू, अनि लगायत नाम छिट्ने सबै सबैलाई सम्झना गर्दै हजुर भाइ।
0: हजुर नमस्कार हुनुहुन्छ।

0: अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्डवृष्टि हुने गरेको। ए सुन्तनी दिदी, कुरै नसुनि किन उठ्या?
1: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
2: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडवेंचर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
4: बगैचा एडवेंचर रिसोर्ट।
3: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
5: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855505934।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
13: बढ्दो गर्मी याम सँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका नवलपुर।
15: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
16: छ नि, जाऊ न त स्विमिङ गर्न।
15: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
16: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
15: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार।

0: खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदै छ नि
1: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
0: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078505010

0: प्रमाणपत्र दुलादुलै दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित। विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गरिने प्रधानमन्त्री शाहको भनाई। कालीगण्डकी करिडोरको गैडाकोट बुलिङटर खण्डमा पहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। उत्पादनमूलक सहकारीका लागि व्यावसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम नवलपुरमा सम्पन्न। र बजेट मात्रै 7% आर्थिक वृद्धि दरको मुख्य आधार नभएको अर्थमन्त्री वाग्लेको भनाई। एसियन गेम्सको छनौट खेलमा नेपालद्वारा चीन पराजित।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-401-83-565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विजय खबरमा अब खबर विस्तारमा। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुई विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयक

0: पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो 1:15 बजे बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश हमालको प्रश्नको जवाफ दिँदै नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा व्यापार निर्यात गर्ने वस्तुमा लाग्ने कर छुट लगायत विषयमा पनि ध्यान दिनुपर्ने र नेपाल अब निर्यातमुखी हुनुपर्ने सोच सहित स्तरोन्नतिलाई केही वर्षपछि सार्न भनिएको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्यमा विपन्नलाई 10% निशुल्क सेवा दिनुपर्ने नीतिलाई आफूहरूले देशैभर लागू गर्न खोजिरहेको अवगत गराउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताउनु भएको छ। देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसैका लागि विद्युतमा 5% भ्याट लगाएको छ। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुम्बासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताउनुभयो। उहाँले सुकुम्बासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाक्लीले सरकारले ल्याएको 20 खर्ब रुपियाँको बजेटले मात्रै आर्थिक वृद्धि दर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मुवाक्लीले नेपालको अर्थतन्त्र झन्डै 70 खर्ब रुपियाँको रहेको उल्लेख गर्नुभयो। साथै सरकारको ध्यान 20 खर्बको बजेट भन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताउनुभयो। उहाँको अनुसार 20 खर्ब खर्च गरेर 7% आर्थिक वृद्धि हुन्छ भन्ने भ्रमबाट देशलाई निकाल्न ध्यानमा सरकार रहेको बताउनुभयो। सरकारको 20 खर्ब रुपियाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो। अर्थतन्त्र आफै भने झन्डै 70 खर्ब रुपियाँको छ। बजेट निर्माणका क्रममा हामीले सधैँ 20 खर्बको बजेटलाई होइन 70 खर्बको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेका थियौँ। यो बुझ्न आवश्यक छ कि 20 खर्ब रुपियाँले एक्लै अर्थतन्त्र चलाउने होइन, बरु 70 खर्बको अर्थतन्त्रलाई गतिशील बनाउने काम गर्ने हो, उहाँले भन्नुभयो। उहाँको अनुसार सरकारले निर्माण गर्ने सडक, विद्युत, शान्ति सुरक्षा तथा न्याय प्रणाली जस्ता आधारभूत संरचना र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढाउनेछ। त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने अपेक्षा सरकारको रहेको छ। वाक्लेले आगामी 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 70 खर्ब रुपियाँबाट 100 खर्ब हुँदै 150 खर्ब रुपियाँसम्म पुर्याउने लक्ष्य रहेको बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पूर्वी नलपरासीको गैडाकोट बुलिङटार सडक खण्ड पहिरोको उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै यस करिडोरको गैडाकोट बुलिङ क्षेत्र अन्तर्गतका विभिन्न 3 प्रमुख स्थानमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय बासिन्दा र यात्रुहरू चिन्तित बनेका छन्। विगतका वर्षहरूमा पनि सोही क्षेत्रमा ठूला पहिरो जस्ता पहिरो जाँदा हप्तौसम्म यातायात ठप्प हुने गरेको थियो। बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले करिडोर आयोजनाले ढिला सुस्ती र अस्थायी मर्मतका कारण पहाडी क्षेत्रका जनताले वर्षेनी शास्ति खेप्नु परेको बताउनु भएको छ। गाउँपालिकाको स्रोत र साधनले यो ठूलो पहिरो रोक्न सम्भव छैन, त्यसैले कालीगण्डकी करिडोर आयोजनाले नै यहाँ बजेट छुट्याएर दीर्घकालीन र स्थायी प्रकृतिको पर्खाल वा प्रविधि जडान गर्नुपर्छ। यसतर्फ आयोजनको ध्यान बेलैमा जाओस्, अध्यक्ष सुनारीले बताउनुभयो। गैडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 3 का वडाध्यक्ष शिवकान्त तिवारीले हरेक वर्ष एउटै ठाउँमा पहिरो खसिरहँदा पनि आयोजनाले दिगो समाधान नखोजेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। भौगोलिक रूपमा कमजोर रहेको यस क्षेत्रमा वर्षाको समयमा जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने भन्दै स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अपील गरेका छन्। नागरिकको सुरक्षित यात्रा गर्ने अधिकार सुनिश्चित गर्न करिडोर आयोजनाले अब बहानाबाजी नगरी तत्काल ठोस कदम चाल्नुपर्ने दबाव समेत बढेको छ। नवलपरासीको मध्यबिन्दु नगरपालिका 11 अरुण खोलामा उत्पादनमूलक सहकारी संस्थाहरूका लागि आयोजित 3 दिने व्यावसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने मूल नाराका साथ गत जेठ 15 गतेदेखि सुरु भएको उक्त तालिम आज समापन भएको हो। गण्डकी प्रदेश पोखरा स्थित सहकारी रजिस्ट्रारको कार्यालयको आयोजना तथा दुग्ध उत्पादक सहकारी संस्था संघ लिमिटेड नवलपुरको समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न उत्पादनमूलक सहकारीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुलीले सहकारीहरू अब परम्परागत ढङ्गले मात्र नभई आधुनिक र व्यावसायिक योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा जिल्ला सहकारी संघका सचिव श्याम सुन्दर लामिछाने, नवलपुर दुग्ध उत्पादक सहकारी संघ उपाध्यक्ष सीता पोखरेल गैरे तथा हरिनारायण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष धनपति भण्डारी लगायतले तालिममा सिकेका सिपलाई व्यावहारिक रूपमा संस्थाको हितमा उतार्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो। सहभागीहरूको तर्फबाट हरिनारायण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ज्ञानेन्द्र पाण्डेले तालिम अत्यन्तै समय सान्दर्भिक र फलदायी रहेको बताउनुभयो। कार्यक्रमका अध्यक्ष तथा निमित्त रजिस्ट्रार नारायण प्रसाद ढक्कालले सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरी तालिमको औपचारिक समापन गर्दै सहकारी क्षेत्रमा पारदर्शिता र उद्यमशीलता विकास गर्न राज्यको तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भरतपुर महानगर समितिको सभापतिमा सीता ग्याली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनमा भएको निर्वाचनमा 335 मत ल्याएर ग्याली निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी सुभाष गैरेले 256 मत प्राप्त गर्नुभयो। त्यस्तै उपसभापतिमा 366 मतका साथ दिवाकर राज श्रेष्ठ निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी इन्दिरा बरालले 209 मत प्राप्त गर्नुभयो। सचिव पदमा सूर्यराज अधिकारीको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभयो। सहसचिवमा 426 मतका साथ शिवराज सुवेदी निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदीले 130 मत प्राप्त गर्नुभयो। कोषाध्यक्षपछि मनोनित हुने व्यवस्था रहेको छ। अधिवेशनबाट पुरुष 10 जना, दलित 1 जना, महिला 8 जना गरी 30 सदस्य नयाँ कार्य समिति चयन भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
5: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाली भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिमाथि नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएको बताउनु भएको थियो। काङ्ग्रेसकी सचेतक वासना थापाले प्रधानमन्त्रीले गम्भीर आपत्तिजनक विषय उठाएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको छ। भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनिर मिचियो हामीलाई पनि थाहा दिनु पर्यो, होइन भने दुई देशको सीमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले नै कसरी बोल्नुभयो? उहाँले भन्नुभयो, यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्। उहाँले भन्नुभयो, नेकपा एमाले प्रधानमन्त्रीले सांसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निराज आचार्यले आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीको भनाइलाई गैर जिम्मेवार, तथ्यहीन र राष्ट्रिय हित विपरीत रहेको बताउनु भएको छ। आचार्यले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले सांसदको रोस्ट्रमबाट नेपालले पनि अरूको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेको छ। ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउ भन्दै आचार्यले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले भारतीय जमिन मिचेको अभिव्यक्ति दिएसँगै आलोचना सुरु भएको छ। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले सांसदको रोस्ट्रमबाटै नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्तै गैर जिम्मेवार र लजास्पद अभिव्यक्ति भएको सरकारवालाहरूको भनाइ छ। ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको सीमा मिचिएको र मिच्ने काम छिमेकीबाट भएको देखिन्छ, तर प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको सरकारवालाहरूको भनाइ छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्ट बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएको छ। कुशल फुर्तिलको शानदार शतकमा नेपालले सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ। सिङ्गापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हरायो। जितका लागि 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा सबै विकेटको क्षतिमा 92 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 2 विकेटको क्षतिमा 313 रन बनाएको थियो। पहिलो जितसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। जुन 8 तारिकसम्म हुने छनौट खेलमा नेपाल समूह एमा रहेको छ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापे रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापे रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी 2 विधेयक पारित। विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गरिने प्रधानमन्त्री शाहको भनाई। कालीगण्डकी करिडोरको गैडाकोट बुलिङटार खण्डमा पहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। उत्पादनमूलक सहकारीका लागि व्यावसायिक योजना तर्सुमा तथा क्षमता विकास तालिम नवलपुरमा सम्पन्न। र बजेट मात्रै 7% आर्थिक वृद्धि दरको मुख्य आधार नभएको अर्थमन्त्री वाग्लेको भनाई। एसियन गेम्सको छनौट खेलमा नेपालद्वारा चीन पराजित। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। श्री माया गहा मगर बिदा हुन्छु। नमस्कार।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
7: मद्यपान र धुम्रपान सेवन नगरौँ।
8: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
13: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
15: जय हनुमान ज्ञान गुण सागर।
16: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
17: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
16: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
18: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
19: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: यहाँ पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
2: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
3: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले साँझको 7 बज्यो।

0: Cruiser FM XA 8.0.
1: घर घरमा भान्सा घर, अब भान्सा घर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एभरोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
8: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना। गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर।
4: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: जाति सुन्यो सुनाउझै लैरानी।
1: नमस्कार, म बुद्धिराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: 89.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82693।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लौ न सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
10: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
9: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
10: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
9: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
10: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
11: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
12: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
13: हाय, म आज गयाको ड्रेस भनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450 र 98550-360।
0: कस्तो
15: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
16: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
15: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
16: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
17: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
18: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
16: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
20: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
20: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
18: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
21: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
18: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
22: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
23: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
24: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक, नारायणगढ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमाबारेमा प्रधानमन्त्रीको जवाब हटाउन सांसदहरूको माग।
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2009

0: आफन्तको साथ आफ्नो पनको आभास यो हो सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्ज
1: आत्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी र सुशासनका विषय उठेका थिए।
2: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्पियाधुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
3: त्यो प्रतिवेदन सरकारलाई प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कारबाहीको प्रक्रिया पनि सुरु गर्नु।
4: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
2: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति 2 वर्ष सारिएको तथा गरिबका लागि शिक्षा र

0: आफ्नो व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ। यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
1: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति 2 वर्ष सारिएको तथा गरिबका लागि शिक्षा र स्वास्थ्यका नेपालीलाई मतदान अधिकार र
0: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
1: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति 2 वर्ष सारिएको तथा गरिबका लागि शिक्षा र स्वास्थ्यका नेपालीलाई मतदान अधिकार र
2: आइटी का मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रण बारे सरकारको प्रगति बारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
3: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक सुरु हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरे।

0: कुनै प्रावधान भएकोले यो नियमावलीको नियम मिचेको कुरा म दुःखका साथ
1: होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस एमाले र नेकपा लगायतका दलहरूले कडा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
2: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै

0: नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुन्डाएको छ।
1: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनजीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
2: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाइले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50 लाख भन्दा बढी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष

0: 39,000 भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा
1: 80,00,000 मानिसको मृत्यु हुने गरेको छ है। नेपालमा मात्र वार्षिक भन्दै 39,000 भन्दा बढी मानिसले सृजन पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिमका रोगहरूका प्रमुख जोखिमकारकका रूपमा सुर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण

0: زي فان اكس ايه تسم لفظة
1: नौ सुन्तली दिदी वन त आगोले सक्खापे पार्न आँट्यो के गर्ने होला भन्या
2: या जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँसपात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि यो कुरो बुझ्नुहोस् न
2: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
1: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनि किन उठ्या
2: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
3: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
4: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
5: ल लिनुहोस्
4: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
5: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
6: स्वाद मात्र होइन प्रेम पस्कने
7: स्वाद मात्र होइन प्रेम पस्कने
8: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
11: विजय
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
12: अहिले रातिको 8 बज्यो

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु।
7: मौला काली, काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन्।
8: नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली,
7: केवल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केवल कार, गैंडाकोट 1, नवलपुर।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ पुरानो

0: अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
3: बढ्दो गर्मी सँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौं। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौं।
4: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो।

0: फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर गैंडाकुटेक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाइ शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कक्षा 11 भर्ना खुल्यो शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित 90
1: ध्यान दिनुहोस्। आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च
2: विजय टाइम चेक।

0: विजय एफएम 101.6
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन् हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो घाँटी सुक्खा हुने समस्या
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए यो घाँटी एकदम धेरै सुक्खा हुने जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन
5: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त यसरी खाएर सन्चो भएन
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ
5: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन यो एकदम सत्य हो
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो
5: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो
5: सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो
4: उहाँको जीवनमा लागू भयो साना सत्य ठूला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
5: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
7: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
14: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
14: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
14: न्युरो सर्जरी सेवा,
11: न्युरो साइकेट्रिक सेवा,
14: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
15: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
18: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: प्रत्यक्ष श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509534,

0: वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
3: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बाल बालिकाले आफू भन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौं। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सफा भुनि भयो।
3: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
12: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
11: एउटा सानो स्वर्ग, मौला कालिका मन्दिर।
13: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 0 78 50 12 26, वेबसाइट www.maulakalika.org.np।

0: विजय FM 101.2
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि त्यही गर हुन्न र
8: ल ल गएर तुरुन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612204437
11: जय हनुमान ज्ञान गुण सागर
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
12: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
17: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
18: सर्जरी सम्बन्धी सेवा हाड जोडी सम्बन्धी सेवा स्त्री तथा प्रसूति रोग सेवा बाल रोग सेवा न्युरो सर्जरी सेवा
19: न्युरो साइकियाट्रिक सेवा
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
16: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525514 र 525517
20: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
21: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
19: आहा, कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
22: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
23: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: आज 2083 जेठ 18 गते सोमबार जेठ शुक्ल षष्ठी 1 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाल बैंक सधैं सँगै अघि
2: प्रधानमन्त्री बालेनको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सभामुखले गलत व्याख्या गरेको विपक्षीको आरोप उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको रणनीति सत्तापक्ष र विपक्षीको घम्साघम्सीबीच दुई अध्यादेश पारित रासोपा सभापति लामिछाने भारत छाँदै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको पानी घट्टली बनायो स्वरोजगार शीर्षकको शुभ समाचार।
0: उत्तरी म्याग्दीको नारस्याङमा रहेको परम्परागत पानी घट्टले पुरानो इतिहास जोगाउँदै स्थानीयका लागि उपयोगी सेवा र एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नारस्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घट्टलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेसा गर्दा यहाँका बासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घट्टको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट्ट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। सुरुमा निर्माण गर्दा करिब 1,00,000 रुपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रुपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मर्मत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानी घट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप एक माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रुपियाँ लिने गरेको उनले बताएकी छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो नेपाली रेडियो,
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेक, लिम्पिया धुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। रासोपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह इपिजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पिया धुरा कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमिन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेसनका कारण दुवै देशका किसानले एकअर्काको जमिन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचिएको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य, गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले

0: नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी शशितक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरुङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढाइरहे। प्रतिपक्षको आक्रोश बढ्दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। राजसभा सांसद पनि अघि बढ्दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ्दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च तलो संसदमा नुहाएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी, नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
1: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावे प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरू बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो। साथै एकपटकमा 15 प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अरियालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 उपनियम 5 यसबारे प्रश्न लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा 15 सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
0: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत उपभोग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलबवृद्धि, आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ।

0: मुख्यालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री वाग्लेले उपभोग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताएका थिए। उपभोग बढाउन आयकरमा छुट दिएको हो। अर्थमन्त्री वाग्लेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धि दर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्लेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोडेर बुझ्न गलत हुने दावी गरेका छन्। चालु आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रुपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजसभा सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राजसभा स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम रहेको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 गते बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
0: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरूभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुस 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दावी राप्रपाका नेताहरूले गर्दै आएका छन्। तर पार्टी नेतृत्वको कार्यकौशलप्रति नेता तथा महामन्त्री धवल शमशेर राणा सहितको समूह पनि असन्तुष्ट थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएको बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि लाग्ने बताएका छन्। उनले राष्ट्रवादी शक्ति निर्माणको नयाँ अभियानमा सहभागी हुन समेत आह्वान गरेका छन्। उनले भनेका छन् देशलाई माया गर्ने र देशको समृद्धि चाहने राष्ट्रवादीहरू सहित युवा पुस्तालाई यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु। राप्रपालाई विगत 4 वर्षमा जनभावना अनुकूल अघि बढाउने प्रयास आफूले गरेको तर विरोधाभास र सैद्धान्तिक दुविधाका बीच गलत बाटोमा हिँड्न र हिँडाउने नेतृत्वको मान्यताले राप्रपा निर्वाचनमा जनताबाट दण्डित भएको समेत उनले बताएका छन्। राप्रपालाई डबलको धक्का शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: नेपाल राष्ट्र भएको ढुकुटीमा विदेशी मुद्रा सञ्चित ऐतिहासिक उचाइमा पुगेपछि सरकारले त्यसको केही अंश देशभित्रै परिचालन गर्न सोभरेन वेल्थ फण्ड स्थापना गर्ने भएको छ। विदेशी मुद्राको सञ्चित निरन्तर बढ्दै गए पनि त्यसबाट प्राप्त प्रतिफल न्यून भइरहेका बेला सरकारले नयाँ संरचना मार्फत उक्त रकम उपयोग गर्ने रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विदेशी मुद्राको सुविधाजनक सञ्चित रहेको अवस्थामा के प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने